0: फॉर जनरेशंस।
1: आज से 90 साल पहले
2: सिंस द एस्टेब्लिशमेंट ऑफ ऑल इंडिया रेडियो 90 इयर्स अगो आकाशवाणी हैज रिमेंड द हार्ट बीट ऑफ इट्स लिसनर एंड ऑफ द नेशन एवरी डे एंड एवरी मोमेंट दो एवरी मीडियम आकाशवाणी हैज कंटिन्यूड टू प्रोवाइड न्यूज इन्फॉर्मेशन एंड एंटरटेनमेंट इन द वॉइसेज ऑफ पीपल लिविंग इन एवरी कॉर्नर ऑफ द कंट्री।
1: समाचार सूचनाएं और मनोरंजन आकाशवाणी देती रही।
0: India recorded the biggest ever victory in Test cricket, defeating Afghanistan by an innings and 300 runs on the third day of the one-off test in New Chandigarh today. The win surpassed India's previous record Test victory by an innings and 272 runs. It also displayed India's dominant bowling performance that saw them take 15 Afghanistan wickets on the third day. India ended their campaign at the inaugural World Yogasan Championships with 114 medals, including 102 gold today. Japan came second with 11 medals, including 3 golds, while Argentina took third, led by Nabila Barraza's 2 golds and 3 silvers. Benchmark domestic equity indices ended around 1% lower today amid weak global cues. Sensex shed 719 points to close at 73,524. NSE Nifty slipped 244 points to settle at 23,123. And now, before we end the bulletin, the headlines once again. President Draupadi Murmu presents gallantry awards to armed forces and police personnel at defense investiture ceremony at Rashtrapati Bhavan. Ayushman Bharat Pradhan Mantri Jan Arogya Yojana achieves nationwide coverage with West Bengal joining the scheme. A major fire at Vishakhapatnam steel plant in Andhra Pradesh claims 8 lives. India secures continued market access to export aquaculture products, honey and eggs, to EU beyond September this year. New Delhi calls for immediate de-escalation of tensions as Israel and Iran exchange fresh strikes. And India records biggest ever victory at Test cricket, defeating Afghanistan by an innings and 300 runs in New Chandigarh. For details of these stories and more, log on to our website www.newsonair.gov.in and News on Air app. That's all in the news at 9. Good night.
3: आदाब, ये आकाशवाणी है। जमीर रजवी से खबरें सुनिए। सबसे पहले इस वक्त की सुर्खियां। सदर जमहूरिया द्रौपदी मुर्मू ने राष्ट्रपति भवन में दिफाई एजाजात अता किए जाने की तकरीब के दौरान मुसल्ला अफवाज और पुलिस एहलकारों को बहादुरी के अवार्ड्स अता किए। आयुष्मान भारत प्रधानमंत्री जन आरोग्य योजना अब पूरे मुल्क में नाफिज हो गई है। मगरबी बंगाल में भी इस स्कीम का निफाज हो गया है। आंध्र प्रदेश के विशाखापट्टनम में स्टील प्लांट में आग लगने के एक बड़े वाकये में 8 अफराद हलाक हो गए हैं। भारत यूरोपीय यूनियन को इस साल सितंबर के बाद तक आबी जराये से हासिल होने वाली मसनूआत शहद और अंडों की बरामद जारी रखेगा। इसराइल और ईरान ने एक दूसरे पर हमले किए हैं। भारत ने कशीदगी को फौरी तौर पर कम करने को कहा है। और टेस्ट क्रिकेट में भारत ने अफगानिस्तान को एक इनिंग्स और 300 रन से हराकर तारीख रकम की है। अब खबरें तफसील से। सदर जमहूरियत द्रौपदी मुर्मू ने मुसल्ला अफवाज, मरकजी मुसल्ला पुलिस फोर्सेज और रियासत और मरकज के जेर इंतजाम इलाकों के पुलिस एहलकारों को बहादुरी के एजाजात से आज नवाजा। राष्ट्रपति भवन में आज शाम दिफाई अवार्ड अता किए जाने की तकरीब में ये एजाजात दिए गए। नायब सदर सी पी राधाकृष्णन, वजीर आजम नरेंद्र मोदी, वजीर दिफा राजनाथ सिंह और मरकजी वजरा और मुसल्ला अफवाज के सीनियर अफसरान भी इस मौके पर मौजूद थे। सदर जमहूरिया ने तकरीब के दौरान दिफाई फोर्सेज, मरकजी मुसल्ला पुलिस फोर्सेज और रियासत और मरकज के जेर इंतजाम इलाकों की पुलिस के एहलकारों को 7 कीर्ति चक्र, 15 वीर चक्र और 29 शौर्य चक्र अता किए। छत्तीसगढ़ पुलिस के इंस्पेक्टर लक्ष्मण केवट और इंस्पेक्टर रामेश्वर प्रसाद देशमुख को रियासत में नक्सलिज्म के खिलाफ कार्रवाइयों के दौरान उनकी गैर मामूली बहादुरी के लिए शौर्य चक्र से नवाजा गया। अरुणाचल प्रदेश में शोरिश पसंदों के एक बड़े हमले को नाकाम बनाने में गैर मामूली बहादुरी का मुजाहरा करने पर मेजर आदित्य प्रताप सिंह को शौर्य चक्र दिया गया। लांस नाइक मीनाक्षी सुंदरम ए को कीर्ति चक्र से नवाजा गया। उन्होंने शदीद तौर पर जख्मी होने के बावजूद जम्मू कश्मीर में एक सख्तगीर दहशतगर्द को हलाक किया था। मगरबी बंगाल आयुष्मान भारत प्रधानमंत्री जन आरोग्य योजना नाफिज करने वाली मरकज के जेर इंतजाम इलाकों समेत 36वीं रियासत बन गई है। یہ یوجنا پورے ملک میں سبھی شہریوں کے لیے حفظان صحت تک مساوی رسائی کے حصول میں اہم سنگ میل ہے۔ آیوشمان بھارت اسکیم اہل مستفیدین کو فی کنبہ 5 لاکھ روپے تک کی ثانوی اور اعلیٰ درجے کی علاج کی سہولت فراہم کرتی ہے۔ اسکیم کو نافذ کرنے کے لیے قومی صحت اتھارٹی اور مغربی بنگال کی سرکار نے آج نئی دلی میں ایک مفاہمت نامے پر دستخط کیے۔ مرکزی وزیر صحت جے پی نڈا اور مغربی بنگال کے وزیر اعلیٰ شبھیندو ادھیکاری کی موجودگی میں اس مفاہمت نامے پر دستخط کیے گئے۔ اپنے خطاب میں جناب نڈا نے کہا کہ آیوشمان بھارت پوری دنیا میں صحت کے شعبے کی سب سے بڑی اسکیم ہے۔
4: 2015 میں بھارت ورلڈ ہیلتھ اسمبلی کا چیئرپرسنشپ بھارت کو ملی۔ 2017 میں اس پر کاریہ شروع کیا اور 9 مہینے کے اندر 2018 میں ہم جب رانچی میں آدرنی پردھان منتری جی نے لانچ کیا آیوشمان بھارت، اور یہ وشو کا سب سے بڑا ہیلتھ کوریج پروگرام بنا۔ ورلڈ ہیلتھ آرگنائزیشن کے ڈائریکٹر جنرل ڈاکٹر ٹیڈروس نے کہا ورلڈ شوڈ نو ہاؤ انڈیا ہیز ڈن دس آیوشمان بھارت۔
3: جناب نڈا نے ٹی ایم سی کی پچھلی حکومت پر یہ اسکیم نافذ نہ کرنے پر نکتہ چینی کی۔ وہیں جناب شبھیندو ادھیکاری نے کہا کہ آیوشمان بھارت اسکیم مغربی بنگال کے عوام کو فائدہ پہنچائے گی اگرچہ وہ ریاست کے باہر ہی رہتے ہوں۔
5: ہماری اس سال آیوشمان بھارت کا ایگریمنٹ آج ہو گیا، 1,43,00,000 فیملی بینیفیٹڈ ہوگا۔ زمین میں کام کو کس طریقے سے اترنا چاہیے، مودی جی کا نیتریتو میں بھارت سرکار ایک سب کام کر رہا ہے۔
3: مغربی بنگال میں آیوشمان بھارت اسکیم کے نفاذ سے ریاست کے لاکھوں اہل مستفیدین کو فائدہ پہنچے گا۔ آندھرا پردیش کے وشاکھاپٹنم میں اسٹیل پلانٹ میں آج لگی زبردست آگ میں 8 مزدوروں کی موت ہو گئی اور دیگر 6 زخمی ہو گئے۔ زخمی مزدوروں کو علاج کے لیے قریبی اسپتالوں میں داخل کرایا گیا ہے جبکہ جائے حادثے پر بچاؤ کارروائیاں جاری ہیں۔ وزیراعظم نریندر مودی اور آندھرا پردیش کے وزیر اعلی ایم چندر بابو نائیڈو نے حادثے میں ہوئے جانی نقصان پر گہرے رنج و غم کا اظہار کیا ہے۔ وزیر اعظم مودی نے مہلوکین کے لواحقین کو فی کس 2 لاکھ روپے اور زخمیوں کو 50,000 روپے کی فوری مدد کا اعلان کیا ہے۔ وزیر اعلیٰ چندر بابو نائیڈو نے حادثے کی وجہ کا پتہ لگانے کے لیے تفصیلی جانچ کا حکم جاری کیا ہے۔ نائب صدر سی پی رادھا کرشنن نے بھی آندھرا پردیش کے وشاکھاپٹنم اسٹیل پلانٹ میں جانی نقصان پر افسوس کا اظہار کیا ہے۔ آکاشوانی آج اپنے قیام کے 90 سال پورا ہونے کا جشن منا رہا ہے۔ سال 1936 میں آج ہی کے دن انڈین اسٹیٹ براڈ کاسٹنگ سروس کو آل انڈیا ریڈیو کا نام دیا گیا تھا۔ یہ تاریخی دن ملک کی ثقافت، اطلاعات اور نشریاتی تاریخ میں ایک خصوصی لمحہ تھا جس کی آواز نسل در نسل آگے بڑھتی گئی۔ آزادی کے بعد آل انڈیا ریڈیو خدمات کو تیزی کے ساتھ وسعت دی گئی اور سال 1956 میں اسے آکاش وانی کا نام دیا گیا۔ نئی دلی میں آکاش وانی کے رنگ بھون میں اس موقع پر اسپیکٹرم نام سے ایک ثقافتی پروگرام کا انعقاد کیا گیا۔ اس پروگرام میں پنجابی لوک گیتوں اور راجستھانی لوک رقص کلبیلیا پیش کیا گیا۔ آکاش وانی نیوز سے بات کرتے ہوئے پرسار بھارتی کے چیئرمین پرسون جوشی نے کہا کہ آکاش وانی نے نسل در نسل سماج کی ریڑھ کی ہڈی کا کام کیا ہے۔ انہوں نے مزید کہا کہ آکاش وانی نے اطلاعات، ثقافت اور تخلیق کے ذریعے عوام کو جوڑنے میں اہم رول ادا کیا ہے۔ وزیراعظم نریندر مودی کی دوراندیش قیادت میں گزشتہ 12 سال کے دوران سب کا ساتھ، سب کا وکاس، سب کا وشواس اور سب کا پریاس کے اصولوں سے تحریک پا کر بھارت میں ایک نمایاں تبدیلی آئی ہے۔ اس مدت کے دوران مودی حکومت نے غریبوں، کسانوں، خواتین اور نوجوانوں کی بہبود اور انہیں با اختیار بنانے کے لیے کئی اہم اقدامات کیے۔ آکاش وانی کا خبروں کا شعبہ عام شعبوں میں گزشتہ 12 سال کے دوران حکومت کی کوششوں پر خصوصی فیچر لے کر آیا ہے۔ آج ماحولیاتی تحفظ کے لیے حکومت کی جانب سے کیے گئے اقدامات پر توجہ مرکوز کی جا رہی ہے۔ پیش ہے ایک رپورٹ۔
6: گزشتہ 12 سال کے دوران بھارت نے ٹھوس پالیسی اقدامات اور مستقل نفاذ کے ذریعے پائیدار ماحولیاتی تبدیلی کا مشاہدہ کیا ہے۔ ملک میں جنگلات اور درختوں کی تعداد میں اضافہ ہوا ہے، دلدلی زمینوں، مینگروز اور ساحلی ماحولیاتی نظام کو بحال کیا گیا ہے، نیز نمامی گنگے پروگرام کے ذریعے دریاؤں کی بحالی کا عمل بھی آگے بڑھا ہے۔ آکاشوانی نیوز سے بات کرتے ہوئے سورب گپتا نے بتایا کہ اس پروگرام کی وجہ سے دریائے گنگا کی صفائی میں نمایاں بہتری آئی ہے۔
7: نمامی گنگے کارکرم کے تحت گنگا ندی کو سوچھ اور اس کا پنرودھار کرنے کے سمگر اپائے کیے گئے ہیں، جس میں اپششٹ جل پربندھن، ندی تٹ اپچار، وکشاروپن، جیو وویدھتا سنرکشن اور جن بھاگیداری شامل ہے۔
6: 2015 में शुरू किया गया ग्रीन इंडिया मिशन एक अहम इकदाम है जो जंगलात और माहौलियाती निजाम की बहाली के लिए वक्फ है। 2024 में वजीर आजम नरेंद्र मोदी ने एक पेड़ माँ के नाम मुहिम का आगाज किया था जो दुनिया की सबसे बड़ी अवामी माहौलियाती तहरीक बनकर उभरी। आकाशवाणी न्यूज से बात करते हुए हरियाणा के अशोक भारद्वाज ने बताया कि उन्होंने इस मुहिम के तहत भिवानी जिले में पौधे लगाने की मुहिम में हिस्सा लिया।
8: हमने जो पौधा लगाया है उसका संरक्षण भी जरूरी है, तो हम जो इस प्रकार की मॉनिटरिंग करते रहते हैं, जो पौधे लगाए हैं उनका संरक्षण भी करते हैं, उनमें खाद पानी है समय समय पर देते रहते हैं ताकि पौधा है वो जीवित रहे।
6: आनंद कुमार की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं माजिद अली।
3: ये खबरें आकाशवाणी से नशर की जा रही हैं। इम्तिहानात की कौमी एजेंसी NTA ने नीट UG 2026 का फिर से इम्तिहान कराने के लिए इम्तिहान के शहरों की पर्ची जारी की है। ये इम्तिहान इस महीने की 21 तारीख को होना है। हमारे नामानिगार ने खबर दी है कि तलबा सरकारी वेबसाइट पर अपना एप्लीकेशन नंबर और पासवर्ड डालने के बाद अलॉट किए गए शहरों के बारे में मालूमात हासिल कर सकते हैं। पेश है एक रिपोर्ट।
9: एजेंसी के जरिए जारी किए गए एक नोटिस के मुताबिक फिर से होने वाला यह इम्तिहान भारत के 551 शहरों और गैर ममालिक के 14 शहरों में 2 बजे से शाम 5:15 तक पेन और कागज के जरिए लिया जाएगा। NTA ने वाजह किया है कि इम्तिहान के शहरों से मुतालिक जारी की गई पर्ची एडमिट कार्ड नहीं है, बल्कि यह सिर्फ उम्मीदवारों को इम्तिहान के मरकज के बारे में जानकारी देने के लिए जारी की गई है। एजेंसी ने मजीद कहा है कि उम्मीदवार इम्तिहान और एडमिट कार्ड जारी करने से मुतालिक ताजा ऐलानात के लिए उसके सरकारी वेबसाइट से जानकारी लेते रहें। मेडिकल कॉलेजों में दाखिलों के लिए नीट UG का इम्तिहान इस साल 3 मई को हुआ था, लेकिन इसको पेपर लीक के इल्जाम के तनाजुर में NTA ने 12 मई को मनसूख कर दिया था। CBI इस मामले की जांच कर रही है। अमन यादव की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं फैसल हबीब।
3: भारत ने तरमीमशुदा यूरोपीय यूनियन इंजबाती फ्रेमवर्क के तहत इस साल सितंबर के बाद भी यूरोपीय यूनियन के बाजारों में शहद और अंडों समेत आबी ज़राअत से मुतालिक अशिया की बरामदात जारी रखने में कामयाबी हासिल की है। यूरोपीय यूनियन ने नए जाब्तों के बाद भारत को इन मसनूआत को बरामद करने के अहल ममालिक की अपने फहरिस्त में शामिल किया है। इन जाब्तों का मकसद एंटी माइक्रोबियल रेजिस्टेंस से मुतालिक खदशात से निमटना है। कॉमर्स और सनअतों की वजारत ने बताया कि यूरोपीय यूनियन को दरामद करने वाले अहल ममालिक की फहरिस्त में भारत की शमूलियत यूरोपीय बाजार में भारतीय बरामदकारों की बिला रुकावट रसाई को यकीनी बनाएगी। ये पेशरफ्त माही परवरी के शोबे के लिए खास तौर पर अहमियत की हामिल है, क्योंकि यूरोपीय यूनियन को बरामद की जाने वाली भारत की मछली और आबी मसनूआत का हजम फिलवक्त तकरीबन 1.59 अरब डॉलर है। INDIA इंतखाबी इत्तेहाद की आज दोपहर नई दिल्ली में मीटिंग हुई। इस मीटिंग में अपोजिशन पार्टियों के मुख्तलिफ रहनुमाओं ने शिरकत की, जिनमें कांग्रेस सदर मल्लिकार्जुन खड़गे, सीनियर कांग्रेस लीडर राहुल गांधी और समाजवादी पार्टी सरबरा अखिलेश यादव और दीगर शामिल थे। वहीं कुछ अपोजिशन जमातों जैसे आम आदमी पार्टी और DMK ने खुद को इस मीटिंग से अलग रखा। बाद में मीडिया से बात करते हुए कांग्रेस सदर मल्लिकार्जुन खड़गे ने बताया कि 25 अपोजिशन जमातों ने INDIA इत्तेहाद की मीटिंग में शिरकत की। जनाब खड़गे ने मजीद कहा कि INDIA इत्तेहाद की सभी जमातें इस बात पर मुत्तफिक हो गई हैं कि हर 2 महीने बाद इस तरह की मीटिंग होगी और अगली मीटिंग अगस्त के महीने में तेलंगाना के हैदराबाद में होगी।
10: सभी ने 5 पॉइंट पे आज सहमति जताई है और इनके लिए इन मुद्दों पर हम डट के काम करेंगे, लड़ेंगे और आगे बढ़ेंगे।
3: दूसरी जानिब नई दिल्ली में मीडिया से बात करते हुए बीजेपी तर्जुमान संबित पात्रा ने कहा कि आवाम पहले ही अपोजिशन इत्तेहाद को गैर मौसर करार दे चुके हैं और इस तरह की मीटिंगों के जरिए अब वो दोबारा अपनी अफादियत साबित करना चाहता है।
11: पिछली बार जब सर्वदलीय बैठक बुलाया गया था नारी सशक्तिकरण के लिए, नारी वंदन अधिनियम के लिए, तो इनमें से कोई पॉलिटिकल पार्टी नहीं आई, ये सब नदारद थे। जब पार्लियामेंट में सत्र के दौरान बैठक बुलाई जाती है ये कोई नहीं आते हैं और यहाँ पर प्रेस कॉन्फ्रेंस करके कहते हैं कि सर्वदलीय बैठक होना चाहिए। जनता ने इनको इनएक्टिव कर दिया है और ये जबरदस्ती एक्टिव होने की कोशिश कर रहे हैं।
3: भारत ने मगरबी एशिया में ताजा हमलों पर गहरे अफसोस का इजहार किया है। वजारत दाखिला ने एक बयान में कहा कि यह ताजा पेशरफ्त पूरी बैन अवी बिरादरी के लिए बहुत ज्यादा तश्वीश की बात है। भारत ने परिकैन से कशीदगी कम करने को कहा है और कहा है कि वो इस बात को यकीनी बनाए कि आम शहरियों को कोई नुकसान न पहुंचे। وزارت نے سب سفارتی حل کے لیے جاری بات چیت مکمل کرنے کی بھی اپیل کی تاکہ خطے میں امن و استحکام پھر سے قائم ہو سکے۔ اسرائیل اور ایران نے ایک دوسرے پر میزائل حملے کیے ہیں جس سے مغربی ایشیا میں جنگ بندی کو نقصان پہنچا ہے۔ ایران میں بھارتی سفارت خانے نے بھی تازہ حملوں کے تناظر میں بھارتی باشندوں کو ایران کا سفر نہ کرنے کی صلاح دی ہے۔ بھارتی سفارت خانے نے یہ صلاح بھی دی ہے کہ جو بھارتی باشندے ایران میں ہیں وہ سفر کے دستیاب وسائل سے ایران سے چلے جائیں۔ کامرس اور صنعتوں کے مرکزی وزیر پیوش گوئل نے آج ملک بھر کے 100 صنعتی پارکوں کی ترقی میں تیزی لانے کے مقصد سے بھوے پورٹل کا آغاز کیا۔ نئی دلی میں اس موقع پر تقریب سے خطاب کرتے ہوئے جناب گوئل نے کہا کہ بھوے پورٹل کا مقصد ملٹی موڈل کنیکٹیویٹی کے ساتھ مربوط صنعتی کو نظام، قابل اعتبار یوٹیلیٹی نظام، ڈیجیٹل حکمرانی میکینزم، کارکن امدادی بنیادی ڈھانچہ اور پائیدار ترقی خصوصیات تشکیل دینا ہے۔ جناب گوئل نے کہا کہ یہ پہل سرمایہ کاری کے لیے تیار صنعتی بنیادی ڈھانچے کی تشکیل کے ذریعے بھارت کے مینوفیکچرنگ ایکو نظام کو مستحکم کرنے کے لیے بڑے پیمانے پر بدلاؤ لانے والے قدم کی عکاسی کرتی ہے۔ بھارت نے آج اس وقت ٹیسٹ کرکٹ میں تاریخ رقم کی جب اس نے نیو چنڈی گڑھ میں ٹیسٹ میچ کے تیسرے دن افغانستان کو ایک اننگز اور 300 رن سے شکست دے دی۔ یہ ٹیسٹ کرکٹ میں بھارت کی اب تک کی سب سے بڑی جیت ہے۔ اس جیت نے بھارت کی ایک اننگز اور 272 رن کی پچھلی فتح کو بھی پیچھے چھوڑ دیا۔ اور آخر میں خاص خبریں ایک بار پھر۔ صدر جمہوریہ دروپدی مرمو نے راشٹرپتی بھون میں دفاعی اعزازات دیے جانے کی ایک تقریب میں مسلح افواج اور پولیس اہلکاروں کو بہادری کے ایوارڈز عطا کیے۔ آیوشمان بھارت پردھان منتری جن آروگیہ یوجنا اب پورے ملک میں نافذ ہو گئی ہے۔ مغربی بنگال میں بھی اس اسکیم کا نفاذ ہو گیا ہے۔ آندھرا پردیش کے وشاکھاپٹنم میں اسٹیل پلانٹ میں آگ لگنے کے ایک بڑے واقعے میں 8 افراد ہلاک ہو گئے ہیں۔ بھارت یورپی یونین کو اس سال ستمبر کے بعد تک آبی ذرائع سے حاصل ہونے والی مصنوعات، شہد اور انڈوں کی برآمد جاری رکھے گا۔ اسرائیل اور ایران نے ایک دوسرے پر حملے کیے ہیں۔ بھارت نے کشیدگی کو فوری طور پر کم کرنے کو کہا ہے۔ اور ٹیسٹ کرکٹ میں بھارت نے افغانستان کو ایک اننگز اور 300 رن سے ہرا کر تاریخ رقم کی ہے۔ اس کے ساتھ ہی آکاشوانی سے خبروں کا یہ بلٹن ختم ہوا۔
12: میڈیم ویو 336.7 میٹر یعنی 891 کلو ہرٹز اور ایف ایم 102.9 میگا ہرٹز پر یہ آکاشوانی کا رامپور کیندر ہے۔ راتری کے 9:30 ہوئے ہیں۔ پرستت ہے کاریکرم سبرس کے انترگت کلاکار رمیش راوت کے سوروں میں کچھ لوک گیت۔